नमस्कार, आकाशवाणी गुवाहाटी महाभाऊ समाचार सुन्नु थर्क अधिकारीबाट। असम नागाल्यान्ड सीमान्तमा तेल र ग्यासको अन्वेषणको लागि केन्द्रीय सरकार असम र नागाल्यान्ड बीच हिजो नयाँ दिल्लीको केन्द्रीय गृह मन्त्रालयमा एउटा त्रिपाक्षिक बुझाबुझी सम्झौतामा हस्ताक्षर भएको छ। अनुसन्धानमा केन्द्रीय गृहमन्त्री अमित शाह, असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा, नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियो र केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास दफ्तरका मन्त्री हरदीप सिंह पुरी उपस्थित रहेका थिए। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अनुष्ठानमा भन्नुभयो कि यो ऐतिहासिक सम्झौताले असम र नागाल्यान्डको सीमान्तवर्ती अञ्चलको 1000 वर्ग किलोमिटरभन्दा धेरै अञ्चलमा रहेको तेल, ग्यास र खनिज सम्पदाको अन्वेषण तथा उत्पादनको नयाँ ढोका खोलिएको छ। यो पदक्षेपले उत्तर पूर्वाञ्चललाई मूल चालिका शक्ति हिसाबले लिएर भारतवर्षलाई शक्ति खण्डमा स्वावलम्बी गर्ने यात्रामा नयाँ गति प्रदान गर्नेछ भनी आशा गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो कि विकसित र सुरक्षित भारत प्रतिष्ठा गर्ने पुराना तथा जटिल समस्याहरू समाधान गर्नलाई केन्द्रीय सरकार बद्धपरिकर र खनिज सम्पदाको अन्वेषणको सम्झौता नै यसको प्रमाण हो। सम्झौता सम्पादनको साथसाथै उत्तर पूर्व अर्थात् अष्टलक्ष्मी अञ्चलको लागि नयाँ युगको सुरुवात घटेको छ भनी उहाँ मन्तव्य गर्नुहुन्छ। सम्झौता हस्ताक्षर अनुष्ठानमा अंशग्रहण गरी केन्द्रीय गृहमन्त्री अमित शाहले भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर पूर्वाञ्चलको लागि ग्रहण गरेका पदक्षेपहरू स्वाधीन भारतको इतिहासमा साँच्चै नै विरल छ। उहाँ भन्नुहुन्छ कि अञ्चलमा शान्ति प्रतिष्ठाको लक्ष्यले 2019 सनदेखि अहिलेसम्म 12 सम्झौता सम्पादन भएका छन्। आउँदो वर्षमा कतिपय राज्यलाई छोडेर समग्र उत्तर पूर्वाञ्चलदेखि सशस्त्र टोलीको विशेष क्षमता ऐन आपइस्फा फिर्ता लिनेछ भने उहाँ मन्तव्य गर्नुहुन्छ। उल्लेखयोग्य कि असम नागाल्यान्ड सीमान्तवर्ती अञ्चलमा खारुवा तेल र प्राकृतिक ग्यासको वृहत भण्डार छ भनी अनुमान गरिएको छ। अञ्चलमा मूल्यवान हाइड्रोकार्बनको पनि भण्डार छ भनी जानिएको छ। दुवै राज्यबीच दीर्घ समयको सीमा विवादको लागि अहिलेसम्म यो सम्पदाको सद्व्यवहार गर्न सकिएको थिएन। प्रस्तावित सम्झौताले अर्थनैतिक उन्नयनको नयाँ सुजोग सृष्टि गरी दुवै राज्यलाई एकसाथै काम गर्नलाई सहयोग गर्नेछ। निर्वाचन प्रतिश्रुति अनुसार मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वाधीन राज्य सरकारले आउँदो 5 वर्षमा प्रदान गर्नुपर्ने 2 लाख नियुक्तिको भित्रमा 40% नियुक्ति शिक्षा खण्डमा हुनेछ भने शिक्षा मन्त्री डाक्टर रनोज पेगुले प्रकाश गर्नुभएको छ। मन्त्रीले हिजो संवाद माध्यमको अघि भन्नुभयो कि आउँदा दिनमा शिक्षकताको लागि डिएलए, बिएड र टेट परीक्षा उत्तीर्णहरूको लागि राम्रो खबर आउनेछ। शिक्षा विभागले 30 जनाभन्दा कम्ती विद्यार्थी रहेका विद्यालयहरू एकत्रीकरणको सिद्धान्त ग्रहण गरेको छ। हालै विद्यार्थीको नाम भर्ना कम्ती भएको परिप्रेक्ष्यमा शिक्षा विभागले 30 जनाभन्दा कम्ती विद्यार्थी रहेका विद्यालयलाई अर्को विद्यालयसँग संलग्न गर्ने

सिद्धान्त लिएको छ। प्राथमिक शिक्षा सञ्चालक सुरञ्जना सेनापतिले यो सन्दर्भमा सबै जिल्ला शिक्षा अधिकारीहरूलाई जरुरी पत्र प्रेरण गरी विद्यालय एकत्रीकरणको प्रक्रिया सुरु गर्न निर्देश दिनुभएको छ। निर्देशनामा एकत्रीकरणको पूर्व शिक्षा सेतु पोर्टलमा अन्तर्भुक्त गर्ने प्रत्येक विद्यालयको अवस्था परीक्षा गरिनेछ भनी स्पष्ट गरिदिएको छ। 16 असम विधानसभाको बजेट अधिवेशन आउँदो 6 जुलाईमा सुरु हुनेछ। यो अधिवेशनमा वित्त मन्त्री जयन्त मल्ल बरुवाले डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वाधीन सरकारको दोस्रो कार्यकालको पहिलो पूर्णाङ्ग बजेट उपस्थापन गर्नेछन्। वित्त मन्त्रीको दायित्व ग्रहणपछि बजेट प्रस्तुतिलाई लिएर तत्पर भइरहेका श्री बरुवाले हिजो दिसपुरमा एउटा प्राक बजेट बैठकमा अंशग्रहण गर्दछन्। मेक्सिकोमा गत रात्रि विश्वकप भकुण्डो प्रतियोगिता सुरु भएको छ। एस्टेका स्टेडियममा अनुष्ठित उद्बोधनी खेलमा आयोजक देश मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलमा पराजित गरेको छ। प्रतियोगितामा आज भारतीय समयअनुसार रात्रि 12 बजे कानाडा र बस्नियाको विरुद्ध खेल अनुष्ठित हुनेछ। आइसिसी महिला T20 विश्वकप क्रिकेट प्रतियोगिताको 10 संस्करणको खेल आजदेखि अनुष्ठित हुनेछ। बर्मिंघममा एजबस्टनमा हुने उद्बोधनी खेलमा आयोजक देश इङ्ल्यान्ड श्रीलङ्का विरुद्ध खेल्नेछ। भारतले आउँदो आइतबार आफ्नो पहिलो खेल पाकिस्तान विरुद्ध खेल्नेछ। सुन्दै हुन्थ्यो समाचार पूरा भयो।

0: श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रचारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडमेको 411.5 मिटर, तदनुसार 729 किलोहर्ट र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। स्टुडियोको घडी अनुसार समय अपराह्नको 3:21 र 21 सेकेन्ड भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ भेटवार्ताको कार्यक्रम। यस कार्यक्रममा आज हाम्रो स्टुडियोमा हुनुहुन्छ गोर्खा उन्नयन परिषद असमका अध्यक्ष प्रेम तामाङज्यू, भेटकर्ता हुनुहुन्छ सन्तोष नेवार।
1: आज हामीले हाम्रो स्टुडियोमा निम्ति ल्याएका छौँ असम गोर्खा छात्र संघका भूतपूर्व सभापति साथै वर्तमान गोर्खा उन्नयन परिषद असमका अध्यक्ष श्रीमान प्रेम तामाङज्यूलाई। र प्रेम तामाङज्यू, तपाईँलाई हाम्रो स्टुडियोमा धेरै धेरै स्वागत छ।
2: नमस्ते, जय गोर्खा।
1: तामाङज्यू, आजको यो हाम्रो अन्तर्वार्ता कार्यक्रम अघि बढाउनुभन्दा पहिले तपाईँले आफ्नो जन्म, पढाइदेखि लिएर गोर्खा छात्र संघको सभापति पछि वर्तमान गोर्खा उन्नयन परिषद असमको अध्यक्ष बन्नसम्मको एउटा लामो यात्रा बारे हाम्रा श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् त।
2: मेरो जन्म त वर्तमान सराइदो जिल्ला, विगत समय शिवसागर जिल्ला र गोर्खेबाम गाउँ भन्ने ठाउँको,
1: हजुर,
2: वर्तमान सराइदो भनिन्छ।
1: हजुर,
2: मेरो पिताको नाम गमबहादुर तामाङ र माताको नाम निरु तामाङ। र पढाइ भन्नु जाँदाखेरि मैले हायर सेकेन्डरी चाहिँ मैले हाम्रो लोकल सापेकाटी हायर सेकेन्डरी स्कुलमा, र कलेजको जुन चाहिँ कुरा चाहिँ हामीले सोनारी कलेज,
1: हजुर,
2: र मेरो पढाइ उहाँ थियो। र गोर्खा स्टुडेन्ट युनियन भन्नु जाँदाखेरि म विशेष गरेर गोर्खा स्टुडेन्ट गर्ने अगाडि म एजेवाइसिपी भनिन्छ, असम जातीय युवा छात्र परिषद, र 96 to 2002 मैले विशेष गरेर एजेवाइसिपीमा मैले डिस्ट्रिक्टको जोइन्ट सेक्रेटरी थिएँ त्यति समयमा। जसको पछि भास्कर दाहालज्यूलाई जतिखेर भेट भयो, त्यतिखेर भास्कर दाहालजीको बलिष्ठ नेतृत्वमा हाम्रो सराइदो जिल्ला गठन भएको थियो। र त्यतिखेरदेखि नै विशेष गरेर मैले एउटा आसामको जातीय सङ्गठनलाई छोडेर र आफ्नो जनगोष्ठी सङ्गठनप्रति काम गर्ने एउटा इच्छा प्रकाश गरेको थियो। र 2003 फाउन्डर जेनरल सेक्रेटरी हिसाबमा सापेकाटी आञ्चलिक गोर्खा छात्र सङ्घको गठन भएको थियो। त्यसको पछि 2006 जतिखेर शिवसागर जिल्ला गोर्खा छात्र सङ्घको अधिवेशन भयो, त्यतिखेर म डिस्ट्रिक्टको भाइस प्रेसिडेन्ट

0: হিসাবে মনোনীত ভয়ঙ্কর 2007 মা যেদিকে কেন্দ্রীয় অধিবেশন ডিব্রুগড়কে দলীয় জন্ম ভয় কথি
1: হ্যাঁ
0: তেদিকে মই মানে স্টেট এক্সিকিউটিভ মেম্বার হিসাবে নির্বাচিত ভয়রা তেসকে বসি নি বিভিন্ন সময়ের 2009 2011 অ্যাসিস্ট্যান্ট জেনারেল সেক্রেটারি আর ভাইস প্রেসিডেন্ট 2014 সন অবিভক্ত গোর্খা বিশেষ করে 2008 2014 সন মা বিভাজন ভয় থাকে আকসু এক সময় আমার অধ্যায় থাকে রেখে ফের 2014 সন মা জুলাই মহিনা 12 তারিখ বিশেষ করে বিভিন্ন জেলা সমিতি সম্পূর্ণ সহযোগ তো গোয়ালপাড়া বাখরাকোটি মা দুধনৈ বাখরাকোটি মা অখিলেশম গোর্খা ছাত্র সংঘ সভাপতি দায়িত্ব গ্রহণ করে 2014 সন দেখি 2020 সন ফেব্রুয়ারি মহিনা 26 তারিখ সম্ম অখিলেশম গোর্খা ছাত্র সংঘ যে পবিত্র এটা মঞ্চ সামাজিক মঞ্চ ছাত্র সংগঠন এটা মঞ্চ সভাপতি দায়িত্ব লিয়ে কাম করে
1: त्यसपछि गोर्खा उन्नयन परिषदको अध्यक्ष भन्नु पुग्नुभयो होइन त हजुर यहाँ गोर्खा उन्नयन परिषदले आज असमेली गोर्खाहरूको सर्वाङ्गीण उन्नतिका लागि समय समयमा धेरै सराहनीय कदमहरू चालेको कुरा हामी धेर थोरै भए पनि सबैजना ज्ञात छौँ यसबारे हामी चर्चा पछि गर्दछौँ तर त्योभन्दा पहिले हामी जान्न चाहन्छौँ कि असम गोर्खा उन्नयन परिषद असमको गठन कहिले भएको हो र यसको गठनपछि कुन कुन सङ्घ संस्था अथवा व्यक्तिहरूको अहम भूमिका रहेको थियो किनभने हामी देख्छौँ विभिन्न समयमा विभिन्न सङ्घ संस्थाले आफ्नो माग पुरा गर्नको लागि आन्दोलनसम्म गर्नु परेको छ हामीले देखेका छौँ र गोर्खा उन्नयन परिषद गठनको पछि पनि त्यस्तो खालको हामीले कुनै आन्दोलनहरू वा अथवा कुनै माग चढाएका थियौँ कि क्या त
0: हेर्नुहोस् विशेष गरेर गोर्खा उन्नयन परिषद असम सरकारले हाम्रो गोर्खा जातिले एउटा मान्यता दिएको हो सांविधानिक एउटा स्वीकृति
1: हजुर
0: र 2010 सनमा यो गोर्खा उन्नयन परिषदको गठन भएको हो र विगत समयमा नेतृत्व 2010 सनदेखि 2020 सनसम्म लोकनाथ वैद्यसार हुनुहुन्थ्यो र विशेष गरेर गोर्खा उन्नयन परिषदको गठनको निम्ति भनेर होइन गोर्खा अटोनोमस काउन्सिल डिमान्ड कमिटी जुन चाहिँ गोर्खा छात्र सङ्घको एउटा डिमान्ड थियो र ती समयमा हामी पनि एउटा राज्यिक पर्यायको एउटा दायित्वमा हामी थियौँ र 2010 सनमा गोर्खा छात्र सङ्घको मागलाई विशेष गरेर सम्मान जनाउँदै ती समयको सरकारले गोर्खा अटोनोमस काउन्सिल नदिएर गोर्खा उन्नयन परिषद दिएको चाहिँ हो हामी जाने अनुसार गोर्खा छात्र सङ्घको यो मूल माग हो र ती समयमा नेतृत्व वहन गर्ने हाम्रो एउटा स्वर्गीय मणिकुमार सुब्बाजी हुनुहुन्थ्यो त्यतिखेर सांसद हुनुहुन्थ्यो र उहाँको एउटा राम्रो पहलले गर्दाखेरि नै आसाममा भन्नु जाँदाखेरि गोर्खा उन्नयन परिषदको गठन चाहिँ भएको हो र आज त्यही गोर्खा उन्नयन परिषदको एउटा आज 13 वर्ष लागिसकेको छ र त्यो गोर्खा उन्नयन परिषदले ती समयको नेतृत्व र अहिलेसम्मको नेतृत्व जनसाधारणलाई थाहा छ त्यो हिसाबले संस्था सङ्गठन भन्नु जाँदाखेरि अखिलेशम गोर्खा छात्र सङ्घको सम्पूर्ण यसमा योगदान र गोर्खा सम्मेलनको पनि यहाँ सहयोगिता छ
1: भन्नु जाँदाखेरि हाम्रो जुन अटोनोमस काउन्सिलको डिमान्ड थियो त्यसलाई कदर गर्दै भनौँ न होइन असम सरकारले चाहिँ हामीलाई यो गोर्खा उन्नयन परिषद दिएको हो भन्नु भन्नुभयो हजुर असलमा गोर्खा उन्नयन परिषद जुन सरकारी तहबाट हामीलाई दिया गयो यो गठन हुनुपछिको मूल लक्ष्य र उद्देश्यहरू चाहिँ हाम्रा श्रोताहरूले अलिकति जनाइदिनुहुन्छ कि
0: छात्र सङ्गठनको हिसाबले छात्र सङ्घाममा असममै बसोबास गर्ने गोर्खाहरूलाई सांविधानिक स्वीकृति तथा अराउन्ड डेभलपमेन्टको निम्ति नै गोर्खा अटोनोमस काउन्सिलको माग राखेको थियो तर असम सरकारले त्यसको एउटा पहिला खुड्किलो भन्न सकिन्छ गोर्खा डेभलपमेन्ट काउन्सिल प्रदान गर्यो र विशेष गरेर गोर्खा डेभलपमेन्ट काउन्सिलको मूल उद्देश्य हो असम असममा छरिएर बसोबास गर्ने हाम्रो गोर्खाहरूको जुन चाहिँ विशेष दैनन्दिन समस्याहरू छन् अराउन्ड डेभलपमेन्ट शैक्षिक सामाजिक अर्थनैतिक अन्यान्य समस्या समाधानको निम्ति नै गोर्खा डेभलपमेन्ट काउन्सिलको गठन भएको हो र आज गोर्खा डेभलपमेन्टको त्यो प्रकारले नै शैक्षिक सम्बन्धी विषय लिएर अर्थनैतिक सम्बन्धी सामाजिक सम्बन्धी विषयहरू लिएर आज गोर्खा डेभलपमेन्ट काउन्सिलले काम गर्नु प्रयास गरेको छ र गरि नै रहेको छ
1: भन्दाखेरि यसको गठनपछि मूल लक्ष्य चाहिँ भनेदेखि सर्वाङ्गीण विकास चौथौ विकासको लागि गोर्खा उन्नयन परिषद असमको गठन भएको होइन त यहाँ गोर्खा उन्नयन परिषदले समग्र असमभरि नै छरित भएर बसोबास गर्ने गोर्खाहरूको उन्नयनको लागि हामीले देखेका छौँ धेरै उल्लेखनीय पाइलाहरू चालिआएको छ यसको लागि धेरै रकमको पनि यहाँ खर्च भएको हामीले देखेका छौँ यसको लागि सरकारी तहबाट अहिलेसम्म के कति रकमहरू पाइयो र जुन रकम पाइयो त्यो रकमले बजेट तयार भएपछि त्यस बजेटले हाम्रो असमेली गोर्खा जनताले खोजे अनुसार काम गर्न कति सजिलो भएको छ
0: हेर्नुहोस् पहिलापटक त भन्नु जाँदाखेरि हामीले दायित्व 2020 सनमा दायित्व लिएको थियौँ 9 नोभेम्बर तारिकमा त्यसको पछि 35 लाख्स पहिला हामीलाई दिएको थियो त्यो पहिलाको फान्ड थियो त्यसको पछि 90 लाख्स त्यसको पछि 1 करोड त्यसको पछि हाम्रो विशेष गरेर स्पेसियल प्याकेज भन्दा 12.5 करोड रुपियाँ त हेर्नु जाँदाखेरि प्राय

तपाईँको 15 करोड 14 करोडको छेउमा आउँछ, र योचोटिको जुन चाहिँ 23 र 24 को जुन चाहिँ एनुअल बजेटमा हाम्रो 13 करोड दिएको छ, र एसटी बजेटमा हामीले 15 करोड एउटा दिने भन्ने कुराहरू चलिरहेको छ। त यसो हेर्नु जाँदाखेरि अहिलेसम्मको जुन चाहिँ एनुअल बजेट हेर्नु जाँदाखेरि तपाईँको 27.8 करोड भनेको 27 करोड 80 लाख रुपियाँ यो चोटिको सरकारले दिनु सक्षम भएको छ यो अढाई वर्ष कार्यकालमा। र 15 करोड जति हामीले फेरि एसटी बजेट सब्सिडी डिमान्ड दियो भने त अलिकति धेरै नाग्छ। र त्यो हिसाबले आज गोर्खा डेभलपमेन्ट काउन्सिलले सक्दो हामीले विशेष गरेर शैक्षिक सम्बन्धी विषयहरूमा बेसी फोकस राखेको छु, किनभने हाम्रो यो गणतान्त्रिक देशमा हाम्रो जति पनि सङ्ख्याहरू छन्, हामी 25 लाख गोर्खा बसोबास गर्छौँ आसाममा, त सङ्ख्याको तुलनामा हाम्रो ब्युरोक्रेसीको अभाव भइरहेको छ, जसले गर्दाखेरि विभिन्न हाम्रो गाउँवासीहरूले वा सर्वसाधारणले गोर्खा समाजले कतिपय अफिसियल मुभमेन्टहरू गर्दाखेरि भले त्यो जमिन सम्बन्धी विषयहरू होस् भले अन्यान्य अफिसियल वर्क्सहरूमा हाम्रो जेहेतु आसाममा हाम्रो गोर्खाको सङ्ख्याको अनुपातमा हाम्रो ब्युरोक्रेसीको सङ्ख्या कम हुनाले हाम्रो जातिले विभिन्न समयहरूमा बहुतै समयको हारास्ती हामीले भोग्नु परिरहेको हामीले जानकारी पाएको छौँ। त्यसको लागि योचोटि हामीले एपिएससी कोचिङ गराइरहेको छु, 22 जना स्टुडेन्ट लिएर 11 महिनाको फ्री अफ कोचिङ र 207 जना स्टुडेन्टको मध्ये ट्यालेन्ट टेस्टको मध्ये हामीले उहाँहरूलाई 22 जनालाई हामीले सेलेक्सन गरौँ। सुपर 20 हाम्रो नाम थियो, सुपर 20 र साथै 2 जना स्कलरसिप 22 जना, त्यसै गरेर हामीले पिएचडी स्कलरसिपलाई हामीले ध्यान दिएको छु र स्टुडेन्ट स्कलरसिप र त्यो प्रकारले छात्र विकासको निम्ति पनि काम गरिरहेको छ। र आउँदो वर्षबाट हामीले मेडिकल वान टाइम फाइनेन्सियल सपोर्ट दिने आइआइटी स्टुडेन्टलाई दिने र जुनियर इन्जिनियरिङ गर्ने स्टुडेन्टलाई पनि हामीले वान टाइम एउटा राम्रो फाइनेन्सियल सपोर्ट दिने भन्ने खालको कुराहरू हाम्रो एक्जिक्युटिभमा सल्लाहहरू भइरहेको छ। र त्यो हिसाबले हामीले विशेष गरेर गोर्खा डेभलपमेन्ट काउन्सिलको वर्तमानको टिम एन्ड टिम वर्क भन्न सकिन्छ, र त्यो हिसाबले हामीले काम गर्नु अघि बढिरहेको छौँ। र हामीलाई लाग्छ जनता अगाडिको तुलनात्मक हिसाबमा 100 गुणै राम्रो भएको छ, किनभने ती समयमा सरकारले जस्तो प्रकारले पुँजीको परिमाण दिनुपर्ने थियो त्यो हिसाबले दिएको थिएन। र अहिले एउटा सचै भनेको डेभलपमेन्टको एउटा नमुनाहरू देख्नु पाएको छ समाजले, विशेष गरेर विभिन्न ठाउँहरू माइती भवन, गोर्खा भवन, विभिन्न ठाउँहरूमा हामीले मिनी गोर्खा गेस्ट हाउस र हाम्रो विशेष गरेर समाजको संरक्षण जो जमिनहरू छन्, जमिनमा घेराबन्दी यानि कि बााउन्ड्री वालहरू र हाम्रो महान मुनिषीहरूको नाममा विभिन्न शहीद वेदी भनौँ, शालिग निर्माण यस्तो प्रकारको भइरहेछ। विभिन्न ठाउँहरूमा हामीले अहिले के गर्नु भन्दा भन्दाखेरि हामीले लाइब्रेरी पनि निर्माण गरिरहेको छु। र पुँजीको भन्नु जाँदाखेरि जो पुँजी दिइआएको छ त्यसको उपयुक्त हामीले व्यवहार गरेको छु जस्तो हामीलाई लागिरहेको छ, र जनता अत्यन्त खुसी छ। र जनताको चाहना दूर गर्नुको निम्ति यो पुँजीले पनि साफिसियन्ट चाहिँ होइन, तर पनि जति सक्दो हामीले एउटा स्ट्रेटजी बनाएर हाम्रो आसाममा जति पनि ब्युरोक्रेसी छन् त्यसको हाम्रो माने विशेष गभर्मेन्टमा र आसामको गोर्खाको ब्युरोक्रेसी जब भन्न सकिन्छ, आइएसओ पिसार, आइपिएस अफिसर, एसिएस अफिसर भयो, एडिसन एसपी भयो, एसपी छन् होइन, त्यसको एडिजी छन्, त उहाँहरूलाई लिएर हामीले भिजनरी एउटा बनाएको छु र त्यो हिसाबले हामीले काम गरेको छु। र आउँदो दिनहरूमा जस्तै भन्नु जाँदाखेरि हाम्रो गोर्खाहरूको स्वाभिमानको प्रतीक हामीले खदा अहिलेसम्म निर्माण केन्द्र आसाममा थिएन, र 2022 र 23 वर्षको वित्तीय पुँजीतर्फबाट हामीले कार्बियालङमा खदा उद्योग निर्माण केन्द्र बनाइरहेको छु। सायदै यो जनताहरू अत्यन्त खुसी छ आजको तारिकमा, र विभिन्न जात जनगोष्ठीले हामीले जात जात मिलेर हामी गोर्खा जात बनेको हो, कोही राई छ, कोही लिम्बू छन्, कोही तामाङ, कोही मगरहरू छन् होइन, कोही क्षेत्री छन्, कोही बाहुन छन्, त सबै 13 जात गोष्ठी मिलेर मात्रै गोर्खा हो, हामी गोर्खा भन्ने एउटा जात निश्चित जात छैन। त यी जातको जुन चाहिँ कल्चरल एक्सचेन्ज प्रोग्रामहरू आजसम्म नहुनुको नाताले विभिन्न समयहरू हाम्रो कास्ट एन्ड कम्युनिटीको प्रब्लमहरू एराइज भइरहेको छ, र त्यसको लागि हामीले योचोटि के गरेको छौँ भन्दाखेरि कल्चरल एक्सचेन्ज प्रोग्रामहरू गुवाहाटीमा हामी गर्न खोजिरहेको नोभेम्बर महिनामा, र हामीलाई सायदै धेरै माननीय मुख्यमन्त्रीजीले पनि यसमा एडभाइज गर्नुभएको थियो, जे हाम्रो कास्ट र कम्युनिटीको जुन चाहिँ एउटा प्रब्लमहरू छन् विभिन्न समयहरूमा अगाडिको अहिले छैन, तर त्यसको कसरी दूर गर्न सकिन्छ, आफ्नो खानपानको कुराहरू छ, आफ्नो ड्रेसअपको कुरा छन्, आफ्नो संस्कृतिको कुराहरू छन्, र एक आपसमा जान्नु अत्यन्त जरुरी पनि छन्, र यो हाम्रो जातिको लागि ठुलो उपलब्धि हुन्छ भनेर हामीले ठानिरहेको छु। र ठिक त्यसरी नै हाम्रो खेल जगतमा जस्तो आज इन्डियाको फुटबल टिमको क्याप्टन आज सुनिल छेत्री हुनुहुन्छ, र आसाममा पनि त्यस्तो दिग्गज हाम्रो प्रतिभावान फुटबलरहरू छन् जो गाउँमा छन्, तर उहाँले मञ्च नपाएर आजको तारिकमा उहाँले कुनै पनि आफ्नो कलाहरू प्रदर्शन गर्नु उहाँले सक्षम भएको छैन। त्यसको लागि ती हाम्रो जति पनि फुटबलरहरूलाई प्रतिभावान स्पोर्ट्सम्यानहरूलाई कसरी हामीले प्रमोसन गर्न सकिन्छ त्यसको निम्ति पनि एउटा महान सोच राखेर हामीले योचोटि आउने महिनाबाट हाम्रो अगस्त सेप्टेम्बर महिनाबाट हामीले एक्चुअलीमा स्टेट लेभल फुटबल टुर्नामेन्ट गर्दैछौँ, र सायदै त्यसमा धेरै युवा समाज धेरै हर्षित भएको छ।